0: के एकता नगर में 72वें कौमी फिल्म अवार्ड अता किए, जिसमें साल 2024 के लिए सिनेमा में गना कदर खिदमात के लिए फनकारों को एजाजात से नवाजा गया। पेश है एक रिपोर्ट।
1: गुजरात के एकता नगर में मुजस्समा इत्तेहाद के अजीम शान पस मंजर में सदर जमहूरिया द्रौपदी मुर्मू ने मुल्क भर के कुल 92 अवार्ड याफ्तगान को एजाजाज से नवाजा। सरकर्दा अदाकार अनंत नाग को 5 दहाइयों पर मबनी भारतीय सिनेमा में उनके गैर मामूली फिल्मी सफर के लिए 2024 के लिए दादा साहब फाल्के अवार्ड से सरफराज किया गया। फीचर फिल्म के जुमरे में आर्टिकल 370 को बेहतरीन फीचर फिल्म के लिए स्वर्ण कमल मिला। सरकर्दा अदाकार ममूती को ब्रह्मयुगम के लिए और कार्तिक आर्यन को चंदू चैंपियन के लिए मुश्तरका तौर पर बेहतरीन अदाकार का अवार्ड दिया गया। यामी गौतम को फिल्म आर्टिकल 370 के लिए बेहतरीन अदाकारा का अवार्ड मिला। गैर फीचर फिल्म जुमरे में मराठी फिल्म भंगार को बेहतरीन गैर फीचर फिल्म का अवार्ड मिला। अहमदाबाद से अपर्णा खुंड की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने आज नई दिल्ली में नवे इंडिया इंटरनेशनल वाटर वीक 2026 का इफ्तिताह किया। इस 5 रोजा तकरीब में आबो हवा के लिए पायदार पानी के बंदोबस्त के मौजू पर तवज्जो मरकूज की जाएगी। नेदरलैंड और जर्मनी इंडिया इंटरनेशनल वाटर वीक 2026 में शराकतदार ममालिक के तौर पर शिरकत कर रहे हैं। इसका मकसद बैन अल-अक़वामी इश्तराक को फ़रोग देना और पानी के पायदार बंदोबस्त के सिलसिले में आलमी महारत के तबादले को यकीनी बनाना है। इफ्तिताही तकरीब के दौरान खिताब में नायब सदर ने कहा कि पानी जिंदगी और तहजीबों की बुनियाद है और उन्होंने इसके मुनसिफाना इस्तेमाल, बचत और मुअस्सर बंदोबस्त की ज़रूरत पर जोर दिया। उन्होंने कहा कि कोई वाहिद इदारा, शोबा या सरकार अकेले पानी से मुतालिक चैलेंजों से निपट नहीं सकता और उन्होंने इस सिलसिले में ज्यादा इश्तराक और तालमेल पर मबनी तरीक़ेकार पर जोर दिया।
2: वाटर शुड बी यूज्ड प्रीसियसली वेयर द रिक्वायरमेंट शुड बी मेट विद द स्मॉलेस्ट पॉसिबल क्वांटम ऑफ वाटर। दिस वाटर वीक सेलिब्रेशंस हैव प्रूव्ड टू बी सिग्निफिकेंट बाय ब्रिंगिंग टुगेदर द पॉलिसी मेकर्स, एक्सपर्ट्स एंड stakeholders to deliberate on the processing challenges of water management. I am informed that this year edition will see the participation of over 35 countries. I welcome all the delegates from all these countries.
0: نائب صدر جمہوریہ نے مزید اس بات پر زور دیا کہ اس معاملے میں کثیر فریقی اور کثیر رخی طریقہ کار کی ضرورت ہے تاکہ تکنیکی اختراع، معقول پالیسی، سائنسی معلومات، مقامی تجربات اور کمیونٹی کی شمولیت کو یقینی بنایا جا سکے۔ جناب رادھا کرشنن نے کہا کہ آب و ہوا کی تبدیلی کے سبب بارش کی صورتحال زیادہ غیر یقینی ہو رہی ہے اور اس کی وجہ سے زیادہ بارش اور زیادہ طویل عرصے تک بالکل بھی بارش نہ ہونے سے نمٹنے کے لیے طریقہ کار کی ضرورت پیش آ رہی ہے۔ انہوں نے اس بات پر زور دیا کہ زیر زمین پانی کو ریچارج کرنا، بارش کے پانی کو ذخیرہ کرنا اور مؤثر آبپاشی کی پانی کی بچت کے جامع طریقہ کار لازمی طور پر حصہ ہونے چاہیے۔ اس موقع پر خطاب کرتے ہوئے جل شکتی کے وزیر سی آر پاٹل نے پانی کی بچت کی اہمیت کو اجاگر کیا اور کہا کہ حکومت ملک کے ہر شہری کو محفوظ اور معقول پینے کا پار صاف پانی فراہم کرنے کے لیے عہد بستہ ہے۔ انہوں نے کہا کہ پانی ایک مشترکہ وسیلہ ہے، لہذا سب کے لیے پانی کی یقینی فراہمی بھی ایک مشترکہ ذمہ داری ہے۔ آکاشوانی نیوز سے خصوصی بات چیت میں بھارت میں نیدرلینڈ کی سفیر ماریسا گیرارڈس نے کہا کہ پانی کی بچت بھارت نیدرلینڈ کلیدی شراکت داری کا ایک اہم ستون ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت نے افغانستان کے کنار اور پکتی کا صوبوں پر پاکستانی فضائی حملوں کی سخت مذمت کی ہے۔ آج شام نئی دلی میں میڈیا سے بات چیت کرتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ ایک خود مختار ہمسائے کے خلاف جارحیت کے ایسے واقعات علاقائی امن و استحکام کے لیے خطرہ ہیں۔ انہوں نے افغانستان کی خود مختاری اور علاقائی سالمیت کے ساتھ ساتھ اس کے عوام کی فلاح و بہبود کے لیے بھارت کی فوری مدد کا اعادہ کیا ہے۔ ترجمان نے فضائی حملوں میں جان گنوانے والے شہریوں کے تئیں تعزیت کا اظہار کیا اور زخمیوں کی جلد صحت یابی کی دعا کی۔ پاکستانی فیلڈ مارشل عاصم منیر کے اس بیان پر کہ پاکستانی مسلح فورسز دہشت گردی سے نمٹنے کے لیے مسلسل عہد بستہ ہیں، جناب جیسوال نے کہا کہ پاکستان کو اس سلسلے میں کارروائی اور پختہ عزم کا مظاہرہ کرنے کی ضرورت ہے۔ انہوں نے کہا کہ اسلام آباد کو اس سے پہلے کہ دنیا ان کے کہے پر یقین کرے، سرحد پار دہشت گردی